0: ure ure ure
1: maitana ka ba man ba musuk mu ba sakthi ba duna tro
2: mari maduni mari masada khajitang ngali bai bu isu ba ngau ba ni do khakta ni
1: mani
2: aduga yomu inu pi dine masak ba jai sakthi ba yomu la ba na sak pha jabi ma gi nu pi gi ma ta atai sau se ka ma ta sang ning de aduna sok shin na duna lau ko
0: ipa gi wari che ta ba de yam nu ai adu अतै सा उसी खरगी वारिसु तानिगिनिपा
2: आ चासा मसिगि थेंखरे युम दोइना तारसिको
1: होय मामा
0: होय पा